0: कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव किरण साक्यले बिम्स्टेकको विकासक्रम, उपलब्धि तथा क्षेत्रीय एकीकरणका चुनौतीबारे समीक्षा गर्नुभएको छ।
1: Our regions faces challenges that no country can address alone. Climate change, natural disasters, pandemics, food insecurity, and technological transformation demands collective responses. People-to-people cooperation strengthens our resilience to this. It facilitates knowledge sharing, fosters innovations, builds trust, and reinforces regional solidarity. It also supports economic integrations by promoting trade, investment, tourism, and business partnerships.
0: कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री यामलाल कर्णेलले पूर्व मुख्यमन्त्रीका सुविधा नलिने हुनुभएको छ। सार्वजनिक सन्देश जारी गर्दै कर्णेलले आफूले पूर्व मुख्यमन्त्रीका रूपमा राज्यबाट कुनै पनि सेवा सुविधा र सुरक्षा नलिने बताउनु भएको हो। सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता भने पदसँग सीमित नरहने कर्णेलको भनाइ छ। कर्णेलले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा विकासको संस्थागत आधार निर्माणका लागि इमान्दार प्रयास गरेको उल्लेख गर्नुभएको छ। कर्णालीमा नेकपाका तर्फबाट निर्वाचित मङ्गलबहादुर साईले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। ललितपुर एक कुपनडोलमा रहेको ग्रान्ड बोइज होस्टेल 1,00,000 रुपियाँ जरिवानामा परेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरिएको विभागले जनाएको छ। ललितपुर सातो बाटोको सिद्धिविनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको कालिनचोक सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरण सम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिइएको छ। विभागले विभिन्न 8 व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको थियो। अधिकांश फर्मलाई विभागले व्यवसायसँग सम्बन्धित कागजात राख्न बिलविजक अनिवार्य लागू गर्न निर्देशन दिएको जनाएको छ। विश्व फुटबल महासङ्घ अध्यक्ष जियानी इन्फेन्टिनोले मुख्य प्रतियोगिताको हिस्सेदारी निजी लगानीकर्तालाई बेच्ने योजना विवादमा परेको छ। अध्यक्ष इन्फेन्टिनोले आफ्नो योजनाको समर्थन गर्न भन्दै फुटबल सङ्घहरूलाई 30 मिलियन पाउन्ड बराबरको आर्थिक सहायताको प्रस्ताव ल्याउनु भएको छ। प्रस्तावलाई लिएर 55 फुटबल सङ्घ रहेको UEFAले आपतकालीन बैठक बोलाउँदा अङ्ग्रेज फुटबल सङ्घले गम्भीर चासो व्यक्त गरेको छ। इङ्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी नेभिलले यो प्रस्ताव अनपेक्षित थिएन भन्नुभएको छ।
2: You're trying to paint a picture always that's positive about football because there's so much to love and there are great games, but then you see some of the things that happen from a governance perspective and from a leadership perspective and it falls well short of the standards that, to be fair, football fans would expect and anybody would want for the game.
0: आइसिसी विश्वकप लिग टूमा नेपाल नेदरल्यान्डसँग 57 रनले पराजित भएको छ। नामिबिया समेत सहभागी त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि 226 रनको लक्ष्य दिएको थियो। लक्ष्य पक्षको नेपाल 12 बल बाँकी छँदा 168 रनमा समेटिएको हो। नेदरल्यान्ड्सका लागि नोवा कोर्सले सर्वाधिक 70 रन बनाउनु भएको छ। बलिङतर्फ नेपालका करण केसीले 4 विकेट लिएको थियो। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ़ तथा विपक्षी नेताहरू पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ़ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताले त्यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष लिङदिनसँग कुरा गरेका छौं।
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यस कारणले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यस कारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
0: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
0: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौ भन्ने स्थिति चाहिँ छैन। कारणले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन हतार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
0: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्, यस्ता घटना हुनुको पछाडि कारण के होला, राप्रपाले यसलाई कसरी हेरिरहेछ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो, त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: साउन 15 देशभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दुधको कारोबार हुने अनुमान गरिएको छ। साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व उपलब्ध गराउने भएकाले यसको महत्व हुन्छ। हवस् त, आजको समाचार खबर यति नै। नमस्कार।

0: चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारू हुने भएका छन्। सरकार र आन्दोलनरत चिकित्सक बीच गएको साँझ सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको हो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बुधे सहमति भएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक आन्दोलित बन्दा अस्ति मंगलबार र हिजो देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा ठप्प पारिएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सरकारले बिजनेस नदिएपछि गएको असार 31 गते प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। 15 दिन स्थगित भएको बैठक आज बस्न लागेको हो। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल मान राष्ट्रको निधनको शोक प्रस्ताव पेश गर्नुहुनेछ। अधिकार कर्मीले सुनसरीको कप्तानगंज घटनामा प्रहरीले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरूङको सीमा क्षेत्रको भ्रमण पछि यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढंगबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्रपति पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त, र पनि किन उहाँहरू हिचकिचाइ राख्नु भएको छ?
0: पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। थप शंकर आचार्यबाट।
2: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: राहदानी विभागले विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ।
3: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्न लागिएको हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म 2 शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो। विभागका अनुसार पहिलो सिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो सिफ्ट दिउँसो 2 देखि राति 9 बजेसम्म सञ्चालन हुनेछ। यस्तै सार्वजनिक बिदाका दिन पनि शनिबार र आइतबार समेत बिहान 10 देखि अपरान्न 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको भनाई छ।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
4: विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमासहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकरण सहायका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
0: ललितपुरको पन्डरमा रहेको ग्रान्ड बोइज होस्टेल 1 लाख रुपियाँ जरिवानामा परेको छ। सङ्गत अनुगमनका क्रममा कैफियत देखिएपछि जरिवाना गरिएको।

0: सुनसरीमा भएको जस्तो घटनाको समाधानका लागि संयम अपनाउँदै समाधानका दीर्घकालीन उपाय खोजिनुपर्ने निष्कर्षमा सत्तारूढ तथा विपक्षी नेताहरू पुगेका छन्। सुनसरीमा साम्प्रदायिक तनाव उत्पन्न भएसँगै सत्तारूढ दलको शीर्ष नेतृत्वले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताले त्यस प्रकृतिका घटनाको जरैसम्म पुगेर हल खोज्नुपर्ने बताएका हुन्। हामीले बैठकमा सहभागी राप्रपा अध्यक्ष लिङदिनसँग कुरा गरेका छौं।
1: खास गरी अब राष्ट्रपति सभापतिले यो मधेसमा पनि खास गरी सुनसरीमा भएको घटना सम्बन्धमा दलहरूसँग छलफल गर्नलाई बैठक बोलाउनु भएको रहेछ। तर एउटा त हाम्रो सामूहिक प्रतिबद्धता आह्वान त सार्वजनिक भइसकेकै छ, तर त्यसका बीच पनि बैठकमा हामीले यो बैठक चाहिँ प्रधानमन्त्रीले बोलाउनु पर्थ्यो, नभए पनि चाहिँ कम्तीमा यही बैठकमा गृहमन्त्री आउनु पर्थ्यो, गृहमन्त्रीले परिस्थितिको बारेमा राजनैतिक दलहरूलाई जानकारी गराउनु पर्थ्यो र अनि धारणा बनाउन अझ राम्रो हुन्थ्यो। यो बैठकमा आएका मानिसहरू त हामीले आफ्नो सूचना स्रोतका आधारमा आफ्नो ढङ्गले कतिपय घटनाहरूलाई चाहिँ बुझेर आएका छौँ, त्यसकारणले यो ठिक भएन भनेर भन्यौँ। हाम्रो दलको तर्फबाट चाहिँ हामीले अरूभन्दा फरक कुरा चाहिँ यो कप्तानगञ्जमा भएको समस्या मात्रै होइन, यो प्रकारको समस्या चाहिँ हरेक हिन्दू चाडपर्वहरू उत्सवहरू आइसकेपछि तराई मधेसमा हुने गरेको छ। यो किन हुन्छ? हिन्दू चाडपर्वहरू जब आउँछ मूर्ति सेलाउने बेला हुन्छ अनि यस प्रकारका घटनाहरू किन घट्छन्? त्यसकारण यसको समस्याको जरासम्मै जानुपर्छ, सतही रूपमा सम्बोधन गरेर अथवा हामीले चाहिँ वक्तव्य निकालेर मात्रै पुग्दैन भनेर भन्यौँ।
0: बैठक भयो, वक्तव्य निस्क्यो, अब हुन्छ चाहिँ कि आज अनुगमन टोली पनि पुग्या छ पुग्नलाई,
1: यो समस्याको जरासम्मै पुग्न र सामाजिक सद्भाव चाहिँ कायम गरिराख्नको लागि एउटा ठोस निष्कर्षमा पुग्न एउटा समिति बनाइयोस्, अध्ययन गरियोस् भनेर भनेको छौँ। अब सरकारले नै गर्ने हो, हाम्रो तर्फबाट त सामाजिक सद्भाव बनाइराख्न सबै दलहरूले सहयोग गर्ने भन्ने कुरा भएको छ, तर तपाईँलाई थाहा छ कि अहिले जनता कुनै राजनीतिक दलहरूको साथमा छैनन्,
0: आश्वासनमा भुलिन्नन्,
1: कुनै दलले भनेर मान्छन् हामीले चाहिँ मनाउँछौँ भन्ने स्थिति चाहिँ छैन। त्यसले सरकारले आफ्नो चाहिँ गम्भीरता अपनाओस्, सरकारको तर्फबाट यो घटनामा कमजोरी भयो, यति चाँडै गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन, किन चाहिँ हतारमा गोली चलाइन्छ, चाहे त्यो चैत 15 गतेको घटना होस्, भदौ 23 गतेको होस् अथवा यही घटना होस्, अरू ठाउँमा पनि भइराखेका जति पनि आन्दोलन प्रदर्शन अथवा वाद विवाद होस्, गोली चलाउन जुन आधार गरिएको छ त्यो चाहिँ भन्दा अरू विकल्पहरू अपनाउन सकिन्थ्यो, त्यसतर्फ चाहिँ सरकारको ध्यान आकर्षण गराएका छौँ।
0: यो त पहिलो घटना होइन, यस्ता घटना दोहोरिराखेका छन्, यस्ता घटना हुनुको पछाडि कारण के होला? राप्रपाले यसलाई कसरी हेरिरहेको छ?
1: यो चाहिँ खास गरी 62-63 आन्दोलनको राप्तापमा जुन प्रकारको संविधान निर्माण भयो र देशलाई जबरजस्त धर्मनिरपेक्ष बनाइयो र अल्पसंख्यकको संरक्षण गर्ने नाममा विदेशीहरूको एजेन्डा बोकेर बहुसंख्यकलाई अपमान गर्ने काम भयो, त्यसपछिबाट नै यस प्रकारका हिंसाका घटनाहरू सामाजिक सद्भाव बिथुलिने क्रियाकलापहरू सुरु भएका छन्। त्यसैले मैले अघि भने समस्या कहाँ छ त्यसको जरासम्मै पुगेर यसको चाहिँ समाधान खोज्नुपर्छ भनेर हामीले भनेका छौँ।
0: साउन 15 देशभर करिब 1 अर्ब रुपियाँ भन्दा बढीको दुधको कारोबार हुने अनुमान गरिएको छ। साउन 15 खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने नेपाल डेरी एसोसिएसनको अपेक्षा छ। यस वर्ष साउन 15 दिन देशभर करिब 1 करोड़ लिटर दूध खपत हुने अनुमान छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट 1 अर्ब रूपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने विश्वास छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ। राष्ट्रिय दुग्ध विकास बोर्डको 2077 साल फागुन 15 गतेको निर्णय अनुसार हरेक वर्ष साउन 15 राष्ट्रिय खीर दिवसका रूपमा मनाउने परम्परा छ। नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाईमा व्यस्त किसानले साउन 15 परिवार, आफन्त र समुदायसँग खुशी साटासाट गर्ने अवसरका रूपमा मनाउँछन्। खीर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास छ। पोषणका हिसाबले पनि खीरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व उपलब्ध गराउँछ।

0: चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिए सँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारू हुने भएका छन्। सरकार र आन्दोलनरत चिकित्सक बीच गएको साँझ सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको हो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बुँदे सहमति भएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक आन्दोलित बन्दा अस्ति मंगलबार र हिजो देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा ठप्प पारिएको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सरकारले बिजनेस नदिएपछि गएको असार 31 गते प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। 15 दिन स्थगित भएको बैठक आज बस्न लागेको हो। बिहान 11 बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान को निधनको शोक प्रस्ताव पेश गर्नुहुनेछ। अधिकार कर्मीले सुनसरीको कप्तानगंज घटनामा प्रहरीले अनावश्यक घातक गोली प्रयोग गरेको आरोप लगाएका छन्। 26 जना नागरिक अगुवा र अधिकार कर्मीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटना भड्काइएको विषयमा निष्पक्ष छानबिन गर्न भनेका छन्। घाइतेको निशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीड़ित परिवारलाई उचित राहत, क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। कप्तानगंज घटनामा गृहमन्त्री सुदन गुरूङको भूमिकालाई लिएर पनि नागरिक अगुवा र अधिकार कर्मीले प्रश्न गरेका छन्। गृहमन्त्री गुरूङको सीमा क्षेत्रको भ्रमण यो घटना भएकोमा सुरक्षा परिषद सक्रिय हुनुपर्ने उनीहरूको सुझाव छ। सरकारको भूमिकाप्रति सर्वदलीय बैठकमा विपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि असन्तुष्टि जनाउनु भएको छ।
1: यस्तो विषयमा पनि सरकार किन अहिले पनि स्ट्याटसको भरमै मात्रै चाहिँ आफूलाई क्रियाशील गरेर राख्नु भएको छ? स्ट्याटसमा मात्रै सरकार किन भेटिन्छ? ग्राउन्ड जिरोमा किन पुगिरहेको छैन सरकार? सरकारले किन आफूलाई चाहिँ जिम्मेवारपूर्वक ढंगबाट चाहिँ प्रस्तुत गराउन किन हिचकिचाइरहेको छ? यस्तो संवेदनशील विषयमा राष्ट्रपतिजीसँग संवाद गर्ने या अन्य धेरै त्यस्ता निकायहरूसँग संवाद गरिकन आफूलाई अगाडि बढाउँदा त स्वयं राष्ट्रपति पार्टीलाई फाइदा हुने हो, स्वयं सरकारको चाहिँ कामको चाहिँ काम देखिने हो नि त। र पनि किन उहाँले हिचकिचाइ राख्नु भएको छ?
0: पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या 4 वर्षको अवधिमा झण्डै दोब्बर भएको छ। थप शंकर आचार्यबाट।
2: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्को बाघ रहेकोमा यसपटक यो संख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको संख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
0: राहदानी विभागले विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्ने भएको छ।
3: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस का लागि आवेदन दिने नेपालीको चाप बढेपछि विद्युतीय राहदानी सेवा 2 शिफ्टमा सञ्चालन गर्न लागिएको हो। विभागले सूचना जारी गर्दै भोलिदेखि 22 गतेसम्म 2 शिफ्टमा सेवा प्रवाह हुने जानकारी गराएको हो। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 देखि राति 9 बजेसम्म सञ्चालन हुनेछ। यस्तै सार्वजनिक बिदाका दिन पनि शनिबार र आइतबार समेत बिहान 10 देखि अपरान्न 4 बजेसम्म सेवा प्रवाह गरिने विभागको भनाइ छ।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
4: विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमासहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशीकरण सहायका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
0: <स्थाँगा। स्थाँगा>
5: यो BFBS कुलकर्म रेडियो।

0: सन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समय अनुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
1: विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समयसीमा सहित समिति गठन गरेको जनाएको छ। तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकरण साईका अनुसार सो निर्णय गरिएको हो। सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
0: आन्दोलन र चिकित्सक र सरकार बीच 5 बुँदे सहमति भएको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा सहमति भएको हो। माग सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार पारी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एउटा कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ। पर्सा वीरगंजको नारायणी अस्पतालका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट भएको थियो। प्रमोदको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कुटपिटको विरोधमा मुलुकभरका चिकित्सक आन्दोलनमा थिए। नेपाल चिकित्सक संघको आह्वानमा 2 दिनदेखि मुलुकभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प थिए।
3: वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2022 गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा 41 वयस्क बाघ रहेकोमा यसपटक यो सङ्ख्या बढेर 71 पुगेको छ। यससँगै पर्सा बाघ संरक्षणमा उल्लेखनीय प्रगति हासिल गर्ने संरक्षित क्षेत्रमध्ये एक बनेको छ। राष्ट्रिय रूपमा भने नेपालमा वयस्क बाघको सङ्ख्या 429 पुगेको छ। सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका मध्यवर्ती क्षेत्रमा 145 बाघ अभिलेख भएका छन्। त्यसपछि बर्दियामा 112, बाँकेमा 51 र शुक्लाफाटामा 50 वयस्क बाघ रहेका छन्। 627.39 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लासम्म विस्तार गरिएको छ। यो निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघको महत्त्वपूर्ण जैविक मार्गका रूपमा परिचित छ।
4: 2 साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्। गत असार 31 कृषि सामग्री तौली हवा र साल ट्रेडिङ कर्पोरेशन कृष्णनगरबाट मल वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताउनुभयो। मल वितरण कार्य रोकिँदा किसानहरू चिन्तित बनेको उहाँको भनाइ छ। कृषि सामग्री कम्पनी लिमिटेड तौली हवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन 1 मल बिक्री वितरण रोकिएको बताउनुभयो। उहाँले सीमित स्टक बाँकी भए पनि चालू आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नहुँदा मल बिक्री वितरणमा समस्या आएको बताउनुभयो। कोटा निर्धारण पत्र आएपछि मल बिक्री गरिने उहाँले बताउनुभयो। मल व्यवस्थापन समितिका अनुसार जिल्लामा 825.4 मेट्रिक टन युरिया, 297 टन डीएपी र 292.75 मेट्रिक टन पोटास स्टक बाँकी छ।
1: सुनसरीमै बसेको सर्वपक्षीय बैठकमा सहभागीले उत्तेजना फैलाउने गतिविधि नगर्ने निर्णय समेत गरेका छन्। संघीय संसदका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्यले संयुक्त हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्बसालका स्वकीय सचिव समेत उपस्थित भएको बैठकमा दलका नेता, सहायक सिडिओ, सुरक्षा निकायका प्रमुख र धार्मिक संगठनका नेता पनि सहभागी थिए।
0: हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यसहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ। परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागि
5: यो BFBS रेडियो हो।

0: to ballistic missile attack on American
1: forces. Tony, tayari thaleko cha. गराइसी उपभोक्तालाई राहत दिने र उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत उपलब्ध गराउने उद्देश्यले प्राधिकरणले महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो। ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत महसुल पुनरावलोकनका लागि विशेष समिति गठन गरेको छ। समितिले हालको महसुल दर अध्ययन गरी 15 दिनभित्र नयाँ संरचना सम्बन्धी सुझाव सहितको प्रतिवेदन बुझाउनेछ। प्राधिकरणले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजना सम्बन्धी उजुरी छानबिन गर्न अर्को समिति पनि गठन गरेको छ। समितिले 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ। परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागिएको हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 वटा हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घर सम्म पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषदको बैठक डाक्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजे बस्ने बैठकमा पछिल्लो समय उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव सदस्य रहने व्यवस्था छ। सुनसरीको देवानगंज घटनापछि त्यसको असर मोरङमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र सम्भावित नकारात्मक प्रभाव रोक्न त्यसो 3 बजे विराटनगरको मोरङ उद्योग व्यापार संघको सभाहालमा बैठक बस्न लागेको सहायक प्रमुख जिल्लाधिकारी पवनराज कोइरालाले जानकारी दिनुभयो। बैठकमा जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने, सद्भाव र्याली आयोजना गर्ने तथा सबै पक्षले खेल्नुपर्ने भूमिका बारे छलफल हुनेछ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद डाक्टर सुभाष प्याकुरेल नियुक्त हुनुभएको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डाक्टर प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। भरतपुर अस्पतालमा पछिल्लो 1 वर्षमा सर्पदंशका कारण हुने मृत्यु शून्यमा झरेको छ। अस्पतालले सर्पदंशका 491 जना बिरामीको उपचार गरेकोमा कसैको पनि ज्यान नगएको जनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूलाई उत्तरी सागरमा तेल तथा ग्यास उत्खननका लागि बाटो खोल्ने बताउनु भएको दावी गर्नुभएको छ। ट्रम्पले लामो समयदेखि उत्तरी सागरमा तेल तथा ग्यास उत्खनन विस्तार गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। उहाँले यस्ता परियोजनामा प्रतिबन्ध लगाइनु नै बेलायती प्रधानमन्त्रीका पूर्ववर्ती नेताको राजनीतिक पतनको प्रमुख कारण बनेको दावी पनि गर्नुभएको छ।
2: I was telling Prime Minister Starmer, open up the North Sea, open it up, you'll be okay, open it up.
1: विश्व फुटबलको सर्वोच्च निकाय युईएफएले फिफाले विश्वकपसहित विभिन्न प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने योजना अघि सारेपछि त्यसबारे छलफल गर्न भोलि आफ्ना 55 सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो योजनालाई समर्थन गर्ने राष्ट्रहरूलाई 3 करोड पाउन्ड उपलब्ध गराउने प्रस्ताव गर्नुभएको छ। फुटबल विश्लेषक हेनरी विन्टरले यो गम्भीर विषय भएकालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ।

0: सुनसरी घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको कडा आलोचना गरेका छन्। नेपाली काँग्रेसले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस प्रमुख सचेतक बासना थापा,
1: नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यसको जवाब सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।
0: श्रम संस्कृतिका आर्यन राईले स्थिति सम्हाल्न नसके राजीनामा दिन सुझाव दिनु भएको छ।
2: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिन भन्छु पाइन्छ, हेर्नुहोस् काम बिगार्नुको सट्टोमा सक्दिन भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हाठोडाई हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिन भनेर हाठाउनु पर्यो।
0: सुनसरीका जनप्रतिनिधि तथा नागरिक समाजले जिल्लामा शान्ति सुव्यवस्थाका लागि 5 बुधे प्रतिबद्धता व्यक्त गरेका छन्।
3: सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा सहभागीले उत्तेजना फैलाउने गतिविधि नगर्ने निर्णय समेत गरेका छन्। संघीय संसदका सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्यले संयुक्त हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका हुन्। गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्बसालका स्वकीय सचिव समेत उपस्थित भएको बैठकमा दलका नेता, सहायक सिडिओ, सुरक्षा निकायका प्रमुख र धार्मिक संगठनका नेता पनि सहभागी थिए।
0: सुनसरीको देवानगंज घटनापछि त्यसको असर मोरङमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र सम्भावित नकारात्मक प्रभाव रोक्न दिउँसो 3 बजे विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा बैठक बस्न लागेको हो। सहायक प्रमुख जिल्लाधिकारी पवनराज कोइरालाले यो विषयको जानकारी दिनुभएको छ। बैठकमा जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने, सद्भाव र्याली आयोजना गर्ने तथा सबै पक्षले खेल्नुपर्ने भूमिकाबारे छलफल हुनेछ। बैठकमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, हिन्दू तथा मुस्लिम संघ संस्थाका प्रतिनिधि, पत्रकार, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधिलाई बोलाइएको छ। चिकित्सक संघको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएसँगै आजबाट अस्पताल नियमित रूपमा खुलेका छन्। सरकार र आन्दोलनरत चिकित्सक बीच गएको साझा सहमति भएसँगै चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेको थियो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 बुधे सहमति भएको थियो। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक आन्दोलित बन्द अस्ति मंगलबार र हिजो देशभरका अस्पतालहरूमा आकस्मिक भएका सबै सेवा ठप्प पारिएको थियो। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद डाक्टर सुभाष प्याकुरेल नियुक्त हुनुभएको छ। नियुक्तिपछि उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डाक्टर प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूलाई उत्तरी सागरमा तेल तथा ग्यास उत्खननका लागि बाटो खोल्ने बताउनु भएको दावी गर्नु भएको छ। ट्रम्पले लामो समयदेखि उत्तरी सागरमा तेल तथा ग्यास उत्खनन विस्तार गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। उहाँले यस्ता परियोजनामा प्रतिबन्ध लगाइनु नै बेलायती प्रधानमन्त्रीका पूर्ववर्ती नेताको राजनैतिक पतनको प्रमुख कारण बनेको दावी पनि गर्नुभएको छ।
4: I was telling Prime Minister Starmer, open up the North Sea, open it up, you'll be okay, open it up.
0: यद्यपि बेलायती प्रधानमन्त्री बर्नहमले ट्रम्पको दावीको पुष्टि गर्नुभएको छैन, तर उहाँले यसअघि बेलायतको ऊर्जा सुरक्षामा उत्तरी सागरले अझ ठूलो भूमिका खेल्न सक्ने संकेत गर्नुभएको छ। विश्व फुटबलको सर्वोच्च निकाय युईएफएले फिफाले विश्वकप सहित विभिन्न प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने योजना अघि सारेपछि त्यसबारे छलफल गर्न भोलि आफ्ना 55 सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उक्त योजनालाई समर्थन गर्ने राष्ट्रहरूलाई 3 करोड पाउन्ड उपलब्ध गराउने प्रस्ताव गर्नुभएको छ। फुटबल विश्लेषक हेनरी विन्टरले यो गम्भीर विषय भएकाले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ।
5: This is the World Cup we're talking about, the greatest prize in sport, and we're effectively allowing a bunch of venture capitalists to invest in it as if it's some ball bearing factory in Baltimore. It's not, it's the World Cup and it needs protecting.
0: देशभर अहिले मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। पहाड़ी तथा तराईका केही भूभागमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकीमा पनि।

0: सन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

0: सुनसरीको दिवानगंज तीन कप्तानगंज घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन भएको छ। प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेना नामको संगठनका कार्यकर्ताले जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीले राजमार्ग लगायत चोक चोकमा टायर बारेर प्रदर्शन गरेका छन्। केही ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ। सुनसरी घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको कड़ा आलोचना गरेका छन्। नेपाली कांग्रेसले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक बासना थापा,
1: नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यसको जवाब सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।
0: श्रम संस्कृतिका आर्यन राईले स्थिति सम्हाल्न नसकी राजीनामा दिन सुझाव दिनुभएको छ।
2: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिन भन्छ पाइन्छ, हेर्नुहोस् काम बिगार्नुको सट्टोमा सक्दिन भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हाठोडाई हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिन भनेर हाठाउनु पर्यो।
0: आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नु भएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। मन्त्री वाग्लेले समितिलाई आजै पीड़ितसँग वार्ता शुरू गर्न निर्देशन दिनुभएको छ। बारा जिल्लाको विश्व प्रसिद्ध गढीमय मन्दिरमा सजाइएको गहना चोरी भएपछि स्थानीयले यसलाई अशुभ मानेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
3: वर्षीय मेलाका कारण देश विदेशमा चर्चा पाउने गरेको बाराको गढीमय मन्दिर फेरि चर्चामा आएको छ। यसपटक भने मेलाका कारण होइन कि मातालाई सजाइएको गहना नै चोरी भएपछि गढीमय मन्दिर सुरक्षा कारणले चर्चामा आएको हो। बाराको महागढीमय नगरपालिका एक बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमय मन्दिरमा गएको सोमबार राति ताला फोडेर मुकुट लगायतको गहना चोरी गरेर लगेको मन्दिरका पुजारी शम्भु प्रसाद चौधरीले जानकारी दिनुभयो।
4: रड लिएर चाल्चा भाकेर गहना चोरी गर्यो। एउटा मङ्गलसूत्र थियो, तिलहरी थियो, अनि एउटा मटु, सबै मिलेर 6-7 स्थान होला।
3: अयोध्यामा राम मन्दिरको भेटी चोरी प्रकरणले भारतमा हंगामा भइरहँदा बाराको गढीमाई मन्दिरमा गहना चोरी भएपछि स्थानीयले चासो व्यक्त गरेका छन्। सबैको कल्याण गर्दै आएका गढीमाईकै गहना चोरी हुनुले अशुभ संकेत गरेको स्थानीय लक्ष्मी गिरीले बताउनु भयो।
5: माताकै गहना चोरी हो भने त खराब नभएन।
3: गढीमाईको रेखदेख पूजा तथा भेटी व्यवस्थापनका लागि मन्दिरमा समिति गठन गरिएको छ। उक्त समितिको रेखदेखमा मन्दिरको प्राय सबै गतिविधि सञ्चालन गरिएको छ। मन्दिरको व्यवस्थापन कार्यमा स्थानीय जनप्रतिनिधिहरूलाई समेत सोधखोज गरिएको देखिँदैन। गढीमाई मन्दिरमा भएको चोरीले आक्रोशित महागढीमाई नगरपालिका वार्ड नम्बर 1 का वार्ड अध्यक्ष मनोज कुमार गुप्ताले जवाबदेही तय हुनुपर्ने माग गर्नुभयो।
6: अब यसको जवाबदेही त तय हुनु पर्यो, त्यसको सुरक्षा दिने काम जिम्मेवारी कसको? माताको मन्दिरलाई पुजारीले सुरक्षा दिने हो कि समितिले दिने हो? याकि जवाबदेही कसैले न कसैले दिनु पर्यो यसको।
3: किम्बदन्ती अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारूले जेलबाट छुटकारा पाएपछि फर्किँदा ल्याएको त्रिशूल गाडेको स्थानमा अहिले गढीमाई मन्दिर छ। 2081 साल मनसिर महिनामा सम्पन्न गढीमाई मेलामा देश विदेशका लाखौं श्रद्धालु भक्तजन पुगेका थिए।
0: नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि विस्तृत कार्य विवरण जब डिस्क्रिप्सन अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आजदेखि यो व्यवस्था लागू गरेको हो। मन्त्रालयका अनुसार अब वैदेशिक रोजगारीमा जाने कामदारको कामको प्रकृति, गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यसबाट रोजगार सम्झौताको प्रमाणीकरण प्रक्रिया थप प्रभावकारी हुने मन्त्रालयको विश्वास छ। प्रधानमन्त्री एन्डी बर्हमले बेलायतको परमाणु पनडुब्बी कार्यक्रमका लागि 8 अर्ब 40 करोड़ पाउण्ड लगानीको घोषणा गर्न लाग्नु भएको छ। यी पनडुब्बी वारो इन फर्नेसमा निर्माण हुँदैछ। यो कार्यक्रम मार्फत ड्रेडनट श्रेणीका पनडुब्बी निर्माण गरिने र 10,000 रोजगारी सुरक्षित हुने खबर छ। रक्षा मन्त्री वेस्ट्रिङ,
7: टुडे वी आर अनाउन्सिङ the latest tranche of investment in our nuclear deterrent, a new contract with BAE Systems, which I think shows the extent to which the Ministry of Defence and Britain's defence investment lies at the heart, not just of the crucial work to build our deterrence and defence capability, but at the heart of the Prime Minister's agenda around reindustrialisation.
0: र विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम मार्गबाट 2 जनालाई पक्रेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सुनसरीको देवानगंज तीन कप्तानगंजमा आइतबार राति भएको घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। देवानगंज तीनका 21 वर्षीय जयप्रकाश मेहताको विराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको हो। गएको सोमबार नै देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादव र नेपाली कांग्रेसका पालिका सभापति गजाधर यादवले यो घटनामा दुईजनाको मृत्यु भएको जानकारी दिनुभएको हो। घटना भएकै रात 30 वर्षका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सिराहाको गोलबजार क्षेत्रमा कर्फ्यू लगाइएको छ, तर कर्फ्यू उल्लंघन भएको छ। गोलबजार नगरपालिकाका केही क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको सिराहाका सीडीओ सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। पूर्व पश्चिम राजमार्गको गोलबजार 3 कसाहा खोलादेखि पश्चिमतर्फ चुहरुवा चोकसम्म, उत्तरतर्फ वडा नम्बर 6 सैनिक चोकदेखि दक्षिणतर्फ वडा नम्बर 4 क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ। गोलबजारको कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएको हो। सुनसरीको देवानगंज 3 कप्तानगंज घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन भएको छ। प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेना नामको संगठनका कार्यकर्ताले जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीले राजमार्ग लगायत चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। केही ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ। यसैबीच सुनसरी घटनाको विरोधमा जनकपुरमा पनि प्रदर्शन भएपछि अहिले धनुषामा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार दुई पक्ष झडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्याङ्कन भइरहेको छ। सुनसरीको देवानगंजमा भएको दुई पक्ष बीचको झडपले उग्र रूप लिएपछि मधेसका अन्य जिल्ला अशान्त बनेका छन्। आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले समिति गठन गर्नुभएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समेत जगत्तोमा वार्ता टोली गठन गरिएको हो। मन्त्री वाग्ले समितिलाई आजै पीड़ितसँग वार्ता शुरू गर्न निर्देशन दिनुभएको छ। समितिमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य हुनुहुन्छ। समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बस्दैछ भने आन्दोलनरत लघुवित्त पीड़ितसँग आजै वार्ता शुरू गर्ने तयारी गरिएको छ। हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ।
1: परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागिएको हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढ़ी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घर सम्म पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढ़ी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
0: प्रधानमन्त्री एन्डी बर्नमले बेलायतको परमाणु पनडुब्बी कार्यक्रमका लागि 8 अर्ब 40 करोड़ पाउण्ड लगानीको घोषणा गर्न लाग्नु भएको छ। यी पनडुब्बी 12 इन्फर्नेसमा निर्माण हुँदैछन्। यो कार्यक्रम मार्फत ड्रेडनट श्रेणीका पनडुब्बी निर्माण गरिने र 10,000 रोजगारी सुरक्षित हुने खबर छ। रक्षा मन्त्री वेस स्ट्रेटिङ,
2: the latest tranche of investment in our nuclear deterrent, a new contract with BAE Systems, which I think shows the extent to which the Ministry of Defence and Britain's defence investment lies at the heart, not just of the crucial work to build our deterrence and defence capability, but at the heart of the Prime Minister's agenda around reindustrialisation.

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।

0: सिराहाको गोलबजार र लाहानमा पनि तनाव उत्पन्न भएको छ। सिराहामा दुई पक्षबीच झडप हुँदा दुईजना घाइते भएको प्राप्त समाचारमा जनाइएको छ। सुनसरीमा दुई समुदाय बीचको झडपको असर अन्य जिल्लामा पनि परेको हो। स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू जारी भएसँगै प्रदर्शन पनि भइरहेको छ। गोलबजार नगरपालिका र लाहान नगरपालिकामा तनाव भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार ती क्षेत्रमा अश्रु ग्यास प्रहार गरिएको छ, हवाई फायर समेत गरिएको पौडेलले बताउनुभयो। प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगो समेत लगाएका छन्। आगजनीका कारण करिब एक दर्जन मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ। यता सुनसरीका विभिन्न स्थानमा पनि कर्फ्यू जारी छ। यसैबीच सिराहाको लाहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले जारी गरेको विज्ञप्ति अनुसार आज अपरान्ह 4 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो। सुनसरीको देवानगंज तीन कप्तानगंजमा आइतबार राति भएको घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। देवानगंज तीनका 21 वर्षीय जयप्रकाश मेहताको विराटनगरको न्यूरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको हो। गएको सोमबार नै देवानगंजकी पालिका उपाध्यक्ष कुमारी विभा यादव र नेपाली काँग्रेसका पालिका सभापति गजाधर यादवले यो घटनामा दुईजनाको मृत्यु भएको जानकारी दिनुभएको हो। घटना भएकै रात 30 वर्षका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सुनसरीको देवानगंज तीन कप्तानगंज घटनाको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन भएको छ। प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेना नामको संगठनका कार्यकर्ताले जनकपुर बजार क्षेत्र बन्द गराउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका छन्। प्रदर्शनकारीले राजमार्ग लगायत चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। केही ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ। बारा जिल्लाको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सजाइएको गहना चोरी भएपछि स्थानीयले यसलाई अशुभ मानेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: उच्च वर्षीय मेलाका कारण देश विदेशमा चर्चा पाउने गरेको बाराको गढीमाई मन्दिर फेरि चर्चामा आएको छ। यस पटक भने मेलाका कारण होइन कि मातालाई सजाइएको गहना नै चोरी भएपछि गढीमाई मन्दिर सुरक्षा कारणले चर्चामा आएको हो। बाराको महागढीमाई नगरपालिका एक बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गएको सोमबार राति ताला फोडेर मुकुट लगायतको गहना चोरी गरेर लगेको मन्दिरका पुजारी शम्भु प्रसाद चौधरीले जानकारी दिनुभयो।
2: चाल्चा बाटेर गाना चोरी गर्यो। एउटा मङ्गला सूत्र थियो, तिलहरी थियो, अनि एउटा मटु, सबै मिलेर 6-7 स्थान होला।
1: अयोध्यामा राम मन्दिरको भेटी चोरी प्रकरणले भारतमा हङ्गामा भइरहँदा बाराको गढीमाई मन्दिरमा गहना चोरी भएपछि स्थानीयले चासो व्यक्त गरेका छन्। सबैको कल्याण गर्दै आएका गढीमाईकै गहना चोरी हुनुले अशुभ संकेत गरेको स्थानीय लक्ष्मी गिरीले बताउनु भयो।
3: माताकै गहना चोरी हो भने त खराब
1: गढीमाईको रेखदेख पूजा तथा भेटी व्यवस्थापनका लागि मन्दिरमा समिति गठन गरिएको छ। उक्त समितिको रेखदेखमा मन्दिरको प्राय सबै गतिविधि सञ्चालन गरिएको छ। मन्दिरको व्यवस्थापन कार्यमा स्थानीय जनप्रतिनिधिहरूलाई समेत सोध खोज गरिएको देखिँदैन। गढीमाई मन्दिरमा भएको चोरीले आक्रोशित महागढीमाई नगरपालिका वार्ड नम्बर 1 का वार्ड अध्यक्ष मनोज कुमार गुप्ताले जवाबदेही तय हुनुपर्ने माग गर्नुभयो।
4: अब यसको जवाबदेही त तय हुनु पर्यो, त्यसको सुरक्षा दिने काम जिम्मेवारी कसको? माताको मन्दिरलाई पुजारीले सुरक्षा दिने हो कि समितिले दिने हो? आखिर जवाबदेही कसैले न कसैले दिनु पर्यो। यसको
1: किम्बदन्ती अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारूले जेलबाट छुटकारा पाएपछि फर्किँदा ल्याएको त्रिशूल गाडेको स्थानमा अहिले गढीमाई मन्दिर छ। 2081 साल मनसिर महिनामा सम्पन्न गढीमाई मेलामा देश विदेशका लाखौं श्रद्धालु भक्तजन पुगेका थिए।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूलाई उत्तरी सागर नत्सीमा तेल तथा ग्यास उत्खननका लागि बाटो खोल्ने बताउनु भएको दावी गर्नुभएको छ। ट्रम्पले लामो समयदेखि उत्तरी सागरमा तेल तथा ग्यास उत्खनन विस्तार गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ। उहाँले यस्ता परियोजनामा प्रतिबन्ध लगाइनु नै बेलायती प्रधानमन्त्रीका पूर्ववर्ती नेताको राजनीतिक पतनको प्रमुख कारण बनेको दावी पनि गर्नुभएको छ।
5: I was telling Prime Minister Starmer, open up the North Sea, open it up, you'll be okay, open it up.
0: यद्यपि बेलायती प्रधानमन्त्री बर्नहमले ट्रम्पको दावीको पुष्टि गर्नुभएको छैन, तर उहाँले यसअघि बेलायतको ऊर्जा सुरक्षामा उत्तरी सागरले अझ ठूलो भूमिका खेल्न सक्ने संकेत गर्नुभएको थियो। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि विस्तृत कार्यक्रम।

0: मैना दिन तड्पारो
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा

0: सिराहाको गोलबजारमा गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एकजनाको मृत्यु र अर्का एकजना घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। सिराहाका सहायक सिडियो चेतराज बराल,
1: अवस्था यहाँ गोलबजार क्षेत्रमा अलिक तनावग्रस्तै छ। कर्फ्यू आदेश जारी भएको छ, गोली लागेर एकजनाको मृत्यु भएको भनेको छ, एकजना घाइते भएको छ, नेपाली सेना पनि परिचालन भएको छ, सुरक्षा कर्मीको बाक्लो उपस्थिति छ। यिनै विषयहरू छन् अहिले।
2: शनाखत भयो मृतकको?
1: औरै गाउँ पर्खा वडा नम्बर 2 को गणेश यादव भनेर आएको छ अहिलेसम्मको विवरणमा।
2: गोली नै हान्नु पर्ने अवस्था कसरी आयो त?
1: त्यसको विषयमा हामी यहाँ बुझ्दैछौ। त्यहाँ फिल्डमा खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरीका चाहिँ इन्चार्जहरूसँग त्यो बुझ्ने काम भइरहेको छ।
2: प्रदर्शन कहाँ कहाँ भइरहेछ अहिले?
1: अहिले यो पूर्व पश्चिम राजमार्गको गोल बजार र लाहान क्षेत्रमा चाहिँ प्रदर्शन भइरहेको छ। लाहान अलि नियन्त्रणमै छ, गोल बजार चाहिँ अलिक तनावग्रस्त छ। लाहानमा पनि 4 बजेदेखि हामीले कर्फ्यू आदेश जारी गरेका छौँ। गोल बजारमा 2 बजेबाटै कर्फ्यू आदेश जारी भइसकेका छ। त्यही ढङ्गले त्यसले सुरक्षा कर्मी परिचालन छ। हामीले सर्वसाधारणलाई चाहिँ कर्फ्यू आदेशको पूर्ण पालना गर्न, बाहिर ननिस्किन, भिडभाड नगर्न भनेर चाहिँ अनुरोध गरेका छौँ। तथापि अब एकजनाको मृत्यु भइसकेपछि स्थिति थोरै बिग्रेको अवस्था छ, त्यसलाई अब सामान्यीकरण गर्ने प्रयासमा छौँ हामी।
2: घाइतेको अवस्था के छ?
1: घाइतेलाई चाहिँ हस्पिटल लगिया छ, एकजना घाइते भएको छ। धनुषा धाम धनुषा जिल्लाको सुभाष ठाकुर भनेर खोलेर आएको छ।
0: प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगो समेत लगाएका छन्। आगजनीका कारण करिब 1 दर्जन मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ। सुनसरीका विभिन्न ठाउँमा पनि कर्फ्यू जारी छ। यसैबीच सिराहाको गोलबजारमा रहेको सिराहा सुपर मार्केटद्वारा सञ्चालित एबी मल जलाइएको छ। धनुषा जिल्ला प्रशासन कार्यालयले पनि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। आज दिउँसो 3:30 बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गर्नुभएको हो। उत्तरतर्फ लक्ष्मीनिया हाट बजार चोक हुँदै पश्चिम सिनुर जोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवासम्म कर्फ्यू लगाइएको छ। पूर्वतर्फ बेलौनी रोड एमक्यू स्टीलबाट 500 मिटर पूर्व पेट्रोल पम्प हुलाकी सड़कदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यू लगाइएको छ। यसैगरी दक्षिणमा नगराइन नगरपालिकादेखि नगरायन चोकसम्म कर्फ्यू लगाइएको हो। पश्चिममा सिनुरजोडा सोहनी मणिमण्डप नेपाल नर्सरी स्कोन जनकपुर दुधमती पुल बेला कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ। सुनसरी लगायत क्षेत्रमा भएको प्रदर्शनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवासको संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा द्वन्दका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलन गएकोमा पूर्व राजा शाहले चिन्ता व्यक्त गर्नुभएको हो। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको र यही विविधता नै मुलुकको गौरव र पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उहाँले जोड़ दिनुभएको छ। सुनसरी घटनाको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको कड़ा आलोचना गरेका छन्। नेपाली काँग्रेसले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने अडान राखेको छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै काँग्रेस प्रमुख सचेतक वासना थापा,
3: नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यसको जवाब सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ।
0: श्रम संस्कृतिका आर्यन राईले स्थिति सम्हाल्न नसके राजीनामा दिन सुझाव दिनुभएको छ।
4: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिनँ भन्छ पाइन्छ, काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हाठोडाइ हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हाठाउनु पर्यो।
0: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैली प्रति गुनासो गरेका हुन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। सभापति लामिछानेले पछिल्लो घटनामा संवेदनशील भएको बताउनु भएको थियो। आपसी सद्भाव कायम राख्न आफ्नै मधेस जाने सोचमा रहेको समेत सभापति लामिछानेले बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेप्से 16.29 अङ्कले घटेर 2672.58 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा आज घटेको छ। हिजो 4.02 अर्ब करोडको सेयर कारोबार भएकामा आज रकम घटेर 3.38 अर्ब करोडको भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बेलुका 5 बजेदेखि भोलि शुक्रबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जनाभन्दा बढ़ी भेला हुन नपाउने, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो। धनुषा जिल्ला प्रशासन कार्यालय पनि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ। आज दिउँसो 3:30 बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गर्नुभएको हो। उत्तरतर्फ लक्ष्मीनिया हाट बजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म र पूर्वमा लक्ष्मीपुर बगेवासम्म कर्फ्यू लगाइएको छ। यस्तै पूर्वतर्फ बेलौनी रोड एमक्यू स्टीलबाट 500 मिटर पूर्व पेट्रोल पम्प हुलाकी सड़कदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यू लगाइएको छ। यसैगरी दक्षिणमा नगरायन नगरपालिकादेखि नगरायन चोकसम्म कर्फ्यू लगाइएको हो। यस्तै पश्चिममा सिनुरजोडा सोहनी मणिमण्डप नेपाल नर्सरी स्कोन जनकपुर दुधमती पुल बेलाकादरी मस्जिदसम्म कर्फ्यू लगाइएको छ। सिराहाको गोल बजारमा गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एकजनाको मृत्यु र अर्का एकजना घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। सिराहाका सहायक सिडियो चेतराज बराल,
1: अवस्था यहाँ गोल बजार क्षेत्रमा अलिक तनावग्रस्तै छ। कर्फ्यू आदेश जारी भएको छ, गोली लागेर एकजनाको मृत्यु भएको भनेको छ, एकजना घाइते भएको छ, नेपाली सेना पनि परिचालन भएको छ, सुरक्षा कर्मीको बाक्लो उपस्थिति छ। यिनै विषयहरू छन् अहिले।
2: शनाखत भयो मृतकको?
1: औरै गाउँ पञ्चायत वडा नम्बर 2 को गणेश यादव भनेर आएको छ अहिलेसम्मको विवरणमा।
2: गोली नै हान्नुपर्ने अवस्था कसरी आयो त?
1: त्यसको विषयमा हामी यहाँ बुझ्दैछौँ। त्यहाँ फिल्डमा खटिएका नेपाल प्रहरी या सशस्त्र प्रहरीका चाहिँ इन्चार्जहरूसँग त्यो बुझ्ने काम भइरहेको छ।
2: प्रदर्शन कहाँ कहाँ भइरहेको छ अहिले?
1: अहिले यो पूर्व पश्चिम राजमार्गको गोल बजार र लाहान क्षेत्रमा चाहिँ प्रदर्शन भइरहेको छ। लाहान अलि नियन्त्रणमै छ, गोल बजार चाहिँ अलिक तनावग्रस्त छ। लाहानमा पनि 4 बजेदेखि हामीले कर्फ्यू आदेश जारी गरेका छौँ। गोल बजारमा 2 बजेबाटै कर्फ्यू आदेश जारी भइसकेका छ। त्यही ढङ्गले चाहिँ सुरक्षाकर्मी परिचालन छ। हामीले सर्वसाधारणलाई चाहिँ कर्फ्यू आदेशको पूर्ण पालना गर्न, बाहिर ननिस्किन, भिडभाड नगर्न भनेर चाहिँ अनुरोध गरेका छौँ। तथापि अब एकजनाको मृत्यु भइसकेपछि स्थिति थोरै बिग्रेको अवस्था छ, त्यसलाई अब सामान्यीकरण गर्ने प्रयासमा छौँ हामी।
2: घाइतेको अवस्था के छ?
1: घाइतेलाई चाहिँ हस्पिटल लगिया छ, एकजना घाइते भएको छ। धनुषा धाम धनुषा जिल्लाको सुभाष ठाकुर भनेर खोलेर आएको छ।
0: सिराहामा दिउँसो भएको प्रदर्शनका क्रममा घाइते भएका एकजनालाई धरान पठाइएको छ। प्रदर्शनकारीले एउटा मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगो समेत लगाएका छन्। आगजनीका कारण करिब 1 दर्जन मोटरसाइकल नष्ट भएको सिराहा प्रहरीले जनाएको छ। सुनसरीका विभिन्न ठाउँमा पनि कर्फ्यू जारी छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज, कप्तानगंज लगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज अपील जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र एकता कायम राख्न अपील गर्नुभएको छ। उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभएको छ। सुनसरी लगायत क्षेत्रमा भएको प्रदर्शनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवासको संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र र तराईका विभिन्न भागमा फैलन गएकोमा पूर्व राजा शाहले चिन्ता व्यक्त गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गर्नुभएको छ। आज फेसबुकमा लेख्दै उहाँले सबै राजनैतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई एकजुट हुन आह्वान गर्नुभएको हो। गृहमन्त्री सुदन गुरूङ सुनसरीका लागि निस्कनु भएको छ। गृहमन्त्री गुरूङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट निस्कनु भएको प्रधानमन्त्रीका प्रेस सहकर्ता सुरेन्द्र बजगाईले जानकारी दिनुभएको छ। गृहमन्त्री गुरूङसँगै मधेसका सांसदहरू पनि त्यसतर्फ जान लागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: PFBS गोर्खा रेडियो हो।

0: fights and caravan and holiday parks.
1: Sanale Rashtriya Swatantra Party lai dui tihai bahumat ko damba napalna chetavani dinu bhayeko cha. Pratinidhi sabha ko baithak ma boldai Prachandle sarkar prati janata ma asantushti bardai gairheko bataunu bhayo. प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गर्नुभएको छ. प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने उहाँको भनाइ छ. राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीको कप्तानगंजमा गोली लागेर युवाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकार गर्दै फेसबुकमा स्ट्याटस राखेको भन्दै गोली चलाउन कसले आदेश दियो भन्दै प्रश्न गर्नुभएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले घटनाबारे छानबिन नै नगरी प्रधानमन्त्रीले स्ट्याटस राखेको बताउनुभयो. सुनसरी घटनाबारे गहिरोसँग छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्नुपर्ने उहाँको भनाइ छ. सुनसरीको देवानगंज कप्तानगंजमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही 10 लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ. आज बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै 10 लाख रूपियाँको दरले राहत दिने निर्णय गरेको हो. आइतबार राति भएको घटनामा ओम प्रकाशको त्यही दिन र जयप्रकाशको आज मृत्यु भएको हो. पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्न पनि माग गरेको छ. दुर्घटनामा घाइते भएका व्यक्तिलाई 2 लाख तथा मध्यम र सामान्य घाइते भएकालाई 50,000 दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ. पालिकाले देवानगंज गाउँपालिका वडा नम्बर 3 कार्यवाहक अध्यक्षको जिम्मेवारी ज्येष्ठ सदस्य रामबहादुर महतोलाई दिने निर्णय गरेको छ. सिराहाको गोलबजारमा आज गोली लागेर एकजनाको मृत्यु भएको छ. पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़कमा प्रदर्शन गरिरहेका सिराहाको औरहीका 15 वर्षीय गणेश यादवको मृत्यु भएको सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ. घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो. जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ. घटनापछि प्रदर्शनकारीले ठाउँ ठाउँमा प्रदर्शन गरेका छन्. जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा निषेधाज्ञा जारी गरेको छ. जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो. वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जनाभन्दा बढी भेला हुन नपाउने, सभा जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो. हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यले सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ.
2: परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ. सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागि हुलाक विभागले जनाएको छ. पहिलो चरणमा 50 हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ. हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ. त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घरसम्म पुर्याइएको छ. त्यस्तै 8,81,000 भन्दा बढी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ. त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ. हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ.
1: प्रधानमन्त्री एन्डी बर्नमले बेलायतको परमाणु पनडुब्बी कार्यक्रमका लागि 8 अर्ब 40 करोड़ पाउण्ड लगानीको घोषणा गर्न लाग्नु भएको छ. यी पनडुब्बी 12 इन फर्नेसमा निर्माण हुँदैछन्। यो कार्यक्रम मार्फत ड्रेनस श्रेणीका पनडुब्बी निर्माण गरिने र 10,000 रोजगारी सुरक्षित हुने खबर छ। रक्षा मन्त्री वेस स्ट्रेटिङ
3: the latest tranche of investment in our nuclear deterrent, a new contract with BAE Systems, which I think shows the extent to which the Ministry of Defence and Britain's defence investment lies at the heart, not just of the crucial work to build our deterrence and defence capability, but at the heart of the Prime Minister's agenda around reindustrialisation.
1: Namaskar.
4: यो BFBS कुलकर्म रेडियो हो.

0: Residents have been evacuated from their homes.
1: Agera ek jana ko mrityu bhayeko cha. Purva paschim rajmarga ma tyre bale ra sadak ma pradarshan garireka Siraha ko aurahika 15 barshiya Ganesh Yadav ko mrityu bhayeko Siraha ka pramukh jilla adhikari Surendra Paudil le jankari dinu bhayeko cha. Ghatana bare anusandhan bhairheko wahale bataunu bhayo. Jilla prashasan karyalay Siraha le Gol Bazar kshetra ma aaja diusu 2 baje dekhi anishchitkalin curfew aadesh jari gareko cha. तर आगजनी र प्रदर्शनको क्रम भने रोकिएको छैन. यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ. जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको हो. यता धनुषा जिल्ला प्रशासन कार्यालयले पनि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ. आज दिउँसो 3:30 बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले कर्फ्यू आदेश जारी गर्नुभएको हो. सुनसरीको देवानगंज गोलीकाण्डमा गम्भीर घाइते भएका 2 जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी छ. विराटनगरमा उपचाररत देवानगंज 3 का 18 वर्षीय अमित यादव र 21 वर्षीय रविन्द्र कुमार मेहतालाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गर्ने गरी काठमाडौँ ल्याउन लागिएको परिवारले जनाएको छ. अमित यादवको नोबेल शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ. यस्तै विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहता भेन्टिलेटरमै उपचाररत हुनुहुन्छ. स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि मेहतालाई पनि काठमाडौँ ल्याउन लागिएको हो. गएको आइतबार राति देवानगंज 3 कप्तानगंजमा दुई पक्ष बीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो. यसैबीच सुनसरीको देवानगंज गाउँपालिकाले कप्तानगंज झडपमा ज्यान गुमाएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ. यही साउन 10 गते आइतबार राति दुई समुदाय बीचको झडप र त्यसपछि सुरक्षाकर्मीको गोली लागेर दुई स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले राहत दिने निर्णय गरेको हो. आज बसेको कार्यपालिका बैठकले दुई मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो. विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको आज मृत्यु भएको हो. आइतबार राति गोली लागेर घाइते भएका देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको त्यही राति निधन भएको थियो. गाउँपालिकाले मृतक दुवैका परिवारलाई 10-10 लाख रूपियाँ राहत दिने निर्णय गरेको छ. यसै गरी झडपमा परि पूर्ण रूपमा अशक्त र अपाङ्ग भएका घाइतेहरूलाई 2 लाख रूपियाँ र सामान्य घाइतेहरूलाई 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ. सुनसरी घटनापछि तराई मधेसमा फैलिँदै गएको विषम परिस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन्. मुलुकलाई अभिभावकको भूमिका दिन नसकेको भन्दै उनीहरूले विदा लिन समेत सुझाव दिएका छन्. जेएनजी विद्रोहमा युवा मारिएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै बालेन्द्र शाहले सन्तान नहुनेलाई अरूको सन्तानको के माया हुने भन्दै निकृष्ट भाषाले प्रहार गर्नुभएको थियो. कांग्रेस सांसद थापाले त्यो बेला काठमाडौँका मेयर शाहको स्टेटस आज बैठकमा सभार गर्दै प्रश्न उठाउनु भएको छ.
2: हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ. हिजो सदनमा आँसु झर्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ. आज एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? किन तपाईँले लगाएको कालो चस्माको मृत्यु र पीडाको रङ पनि फरक फरक देखिन्छ र?
1: एमाले सचेतक पद्म हरियालले पनि जेएनजी विद्रोहको घटना सम्झाउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई विदा हुन सुझाव दिनु भएको छ.
3: काठमाडौँमा गोली चल्दा, काठमाडौँमा मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही लिनुपर्छ भन्दै थुनामा बस्नुपर्छ भने, राजीनामा दिनुपर्छ भने, आज सुनसरीमा गोली चल्दा र सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन, थुना बस्नुपर्छ कि पर्दैन?
1: श्रम संस्कृतिका आरएन राईले मुलुक सम्हाल्न नसके हात उठाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ.
4: अहिले लुकेर बस्ने अवस्था होइन. मैले सक्दिनँ भन्छ पाइन्छ. हेर्नुहोस्, काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ. यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था भने हाठोराई हुन्छ. त्यो पाइन्छ. कोही न कोहीले देश लिड गरेर जाला, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न. कि त निस्किनु पर्यो, कि त सक्दिनँ भनेर हाठाउनु पर्यो.
1: विषम परिस्थितिमा समेत प्रधानमन्त्री शाह सामाजिक सञ्जालमै सीमित बनेको भन्दै राप्रपा सांसद खुशबु ओलीले आक्रोश पोख्नु भएको छ.
5: यो समस्याको समाधान प्राविधिक उपायबाट होइन, राजनीतिक उपायबाट मात्र सम्भव छ भन्ने कुरा आइसक्यो. तर सरकार कहाँ छ? प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा? के यही हो जिम्मेवारी? प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ. यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो र प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ कि यही हो परिपक्वता प्रधानमन्त्री ज्यूको?
1: मधेस केन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। जसपा नेपालका महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समीम अंसारी र संविधान सभा सदस्य रामकुमार शर्माले आठ बुँदे विज्ञप्ति जारी गर्नुभएको हो। दलहरूले सबै घटनाको छानबिनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गरेका छन्। साथै नागरिकलाई संयम र सद्भाव कायम राख्न पनि उनीहरूले आग्रह गरेका छन्। मध्य प्रदेश सरकारले प्रदेशमा शान्ति, सद्भाव, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न र संयमता अपनाउन सबै पक्षसँग अपील गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो। बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक र सार्वजनिक सुरक्षा सम्बन्धी घटनाक्रमप्रति गम्भीर ध्यान आकर्षण भएको मुख्यमन्त्री यादवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीका मधेसका सांसदहरूले गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज, कप्तानगंज लगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज अपील जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। यसैबीच सुनसरी लगायत क्षेत्रमा भएको प्रदर्शनप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबैलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवासको संवाद सचिवालय मार्फत जारी गरिएको सन्देशमा पूर्व राजा शाहले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता र विविधता नै मुलुकको गौरव र पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा जोड़ दिनुभएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ। अब खबर फटाफट।
6: उच्च अदालत वीरगंजको वार्षिक प्रगति गएको वर्ष दिनमा आएका 8,200 मुद्दा मध्ये 5,800 को छिनोफानो, अझै 2,400 मुद्दा फर्स्युट हुन बाँकी। भक्तपुरमा केन्द्रीय कार्यालय राखेको म्याग्दीको शिवशिखर सहकारीका थप 56 जना साना बचतकर्ताको रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहलमा फिर्ता। यो सहकारीबाट हालसम्म 1,400 बचतकर्ताले रकम फिर्ता पाए। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्यविवरण, जब डिस्क्रिप्सन लेख्नुपर्ने, गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अरू सुविधाबारे दुई पक्ष बीच भएका सम्झौता प्रमाणीकरण गराउनु पर्ने।
1: अफगान युद्धको बेला बेलायती सेनासँग काम गरेका हजारौं अफगान नागरिक 2022 रक्षा मन्त्रालयबाट भएको डेटा चुहावटका कारण लामो समयसम्म सुरक्षाको जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ। बेलायतको रक्षा समितिले गरेको अनुसन्धानमा अफगान पुनस्थापना कार्यक्रमका लागि आवेदन दिएका व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक हुनुमा अनुमान गर्न सकिने प्रणालीगत असफलता देखिएको छ। समितिका अनुसार यो घटनाले तालिबानबाट खतरा सामना गरिरहेका अफगान आवेदकको सुरक्षा झन कमजोर बनाएको थियो। थप टम सेभल्सबाट।
7: In response to this database breach leaking personal details of those hoping to flee Taliban rule, hundreds of millions of pounds was then spent to resettle many of those in danger. Much of the fallout only publicly revealed last year once a super injunction had been lifted. Chair of the Defence Committee, Tan Desi, said public trust has been damaged.
8: For nearly 2 years, there was complete lack of public scrutiny, no knowledge within Parliament, or there was no reporting within media. A scheme involving hundreds of millions of public taxpayer money was also shielded from any accountability. More importantly, this is about the human cost.
7: The events were described as a foreseeable systemic failure.
8: Ministry of Defence personnel are not accustomed to actually dealing with such administrative, the complex casework procedures and processes that the Home Office deals with on a day-to-day basis.
7: The committee chair says the no-comment approach just won't wash, following a lack of detail on the reported involvement of UK special forces in the breach.
1: You're
9: BFBS, Gorkha Radio.

0: यो BFBS गोर्खा रेडियो हो। BFBS गोर्खा रेडियो। गोर्खा रेडियो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल,
1: घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ,
0: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
1: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ,
2: स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको,
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकाद्वारा इरान विरुद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रुसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लङ्घन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रुसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरुद्ध भीषण हवाई हमलाको श्रृङ्खला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ 1 जनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साँझपखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकार निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपिलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपिल गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपिल गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कारवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसै गरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बिबिसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिबिसीसँग भने,
3: यो वीरगंज महानगरपालिक को पूर्व में प्रतिमा चोक बस पार्क बाईपास रोड, पश्चिम में तिलावे पुल, उत्तर में गंडक चोक र दक्षिण में शंकराचार्य गेट, यति चार किल्ला भित्र आज साँझ पांच बजे देखि भोलि बिहान पंद्रह गते बिहान छ बजे समय निषेधाज्ञा जारी कर वर्तमान संवेदनशील परिस्थिति में अहिले शांति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाज जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
5: हिजो आक्रोश बोक्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु छाने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनु पर्ने उल्लेख गरिन्।
6: देशमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
7: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीजी आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
8: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरुद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कारवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
9: इरानका सरकारी सञ्चार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा दुई वर्षका एक बालक सहित तीनजनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई पूर्वी इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रिल महिनामा भएको युद्धविराम जुन महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेसका जिल्लामा देखिएको समस्याबारे आज देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन केही बेर अघि फेसबुक मार्फत सार्वजनिक भएको छ।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
0: राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई समय पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन शाहसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थिति र सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको हो। राष्ट्रपति पौडेलले सुनसरीको देवानगंज, कप्तानगंज लगायत क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज अपील जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र एकता कायम राख्न अपील गर्नुभएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभएको छ। अफगान युद्धको बेला बेलायती सेनासँग काम गरेका हजारौं अफगान नागरिक 2022 रक्षा मन्त्रालयबाट भएको डेटा चुहावटका कारण लामो समयसम्म सुरक्षाको जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ। बेलायतको रक्षा समितिले गरेको अनुसन्धानमा अफगान पुनस्थापना कार्यक्रमका लागि आवेदन दिएका व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक हुनुमा अनुमान गर्न सकिने प्रणालीगत असफलता देखिएको छ। समितिका अनुसार यो घटनाले तालिबानबाट खतरा सामना गरिरहेका अफगान आवेदकको सुरक्षा झन कमजोर बनाएको थियो।
2: In response to this database breach leaking personal details of those hoping to flee Taliban rule, hundreds of millions of pounds was then spent to resettle many of those in danger. Much of the fallout only publicly revealed last year once a super injunction had been lifted. Chair of the Defence Committee, Tan Desi, said public trust has been damaged.
3: For nearly 2 years, there was complete lack of public scrutiny. No knowledge within Parliament, or there was no reporting within media. The scheme involving hundreds of millions of public taxpayer money was also shielded from any accountability. More importantly, this is about the human cost.
2: The events were described as a foreseeable systemic failure.
3: Ministry of Defence personnel are not accustomed to actually dealing with such administrative the complex casework procedures and processes that the Home Office deals with on a day-to-day basis.
2: The committee chair says the no-comment approach just won't wash, following a lack of detail on the reported involvement of UK special forces in the breach. And he wants to see a clear policy to help Afghans who can't self-move to a third country for checks now that in-country evacuations have ended. The MOD says it's learning lessons from this incident and added that it should never have happened.
4: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई साथमा लिएर संहितापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुग्नुभएका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थिति र सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकको परिस्थिति जानकारी लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेसका जिल्लामा देखिएको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन फेसबुक मार्फत सार्वजनिक भएको छ।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु।
0: गृहमन्त्री सुदन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न विराटनगरका विभिन्न अस्पताल पुग्नु भएको छ। विराटनगरको विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। तेह्रथुम सदरमुकाम म्यागलुङमा निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि बस पार्क सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
2: सदरमुकाम म्यागलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्यागलुङ दुईमा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुष 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्याङडुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो। तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङडुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
3: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरो गएको छ त्यो बस पार्क। र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ। त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको।
2: यातायात व्यवसायी सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
4: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा। कुनै हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ, किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
2: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्क सम्म पुग्ने सड़क साँघुरो छ। करिब 6 मिटर चौडाइको कच्ची सड़कमा दुईवटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सडक खेलामीय हुने भएकाले सवारी आवाज जावाज समेत सहज छैन।
0: अहिलेसम्मका खबर यति नै।

0: राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुग्नुभएका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थिति र सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकको परिस्थिति जानकारी लिनु भएको हो। सिराहाको गोल बजारमा प्रदर्शनका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवको शव प्रहरीले सड़कबाट उठाएको छ। आफन्त र स्थानीयले दिनभर शव सड़कमै राखेर प्रदर्शन गरेपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको हो। औरहीका यादवको घाँटीमै गोली लागेपछि उपचारका क्रममा मृत्यु भएको भनिएको छ। यादवको मृत्यु भएपछि आक्रोशित स्थानीयले शव सड़कमै राखेर दोषीमाथि कार्यवाही र न्यायको माग गर्दै प्रदर्शन जारी राखेका थिए। साँझतिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी प्रहरीले शव उठाएको हो। शव उठाइए पनि प्रदर्शन त्यति बेला रोकिएको थिएन। गोल बजार सहित आसपासका क्षेत्रमा प्रदर्शनकारी र सुरक्षा कर्मीबीच तनाव कायम रहेको थियो। अब खबर फटाफट।
1: उच्च अदालत वीरगंजको वार्षिक प्रगति गएको वर्ष दिनमा आएका 8,200 मुद्दा मध्ये 5,800 को छिनोफानो अझै 2,400 मुद्दा फर्सियोट हुन बाँकी। भक्तपुरमा केन्द्रीय कार्यालय राखेको म्याग्दीको शिवशिखर सहकारीका थप 56 जना साना बचतकर्ताको रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहलमा फिर्ता। यो सहकारीबाट हालसम्म 1,400 बचतकर्ताले रकम फिर्ता पाए। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्यविवरण जब डिस्क्रिप्सन लेख्नुपर्ने। गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अरू सुविधाबारे दुई पक्षबीच भएका सम्झौता प्रमाणीकरण गराउनु पर्ने। गएको वर्ष दिनमा जिल्ला प्रशासन झापाबाट 378 जनालाई आमाको नामबाट वंशजको नागरिकता, 24,800 जनालाई नागरिकता, 24,500 राहदानी र 98,700 जनालाई राष्ट्रिय परिचय पत्र कार्ड पनि वितरण। आफूहरूले 60 रुपियाँमा बेचेको केरा व्यापारीले दोब्बर भन्दा बढीमा उपभोक्तालाई बेचिरहेको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादकको आपत्ति, बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग। चितवन राप्ती नगरका 507 परिवारलाई धुवाँरहित चुलो वितरण। इच्छा कामना कालिका, रत्नगर र खैरहनीमा पनि बाँडियो। र झापा दमक 3 को हम्से दुम्से दुग्ध डेरी सहकारीले करिब 200 दुध किसानको रकम दिएन। 60 किसानको मात्रै 22,65,000 तिर्न बाँकी। सहकारीमा आर्थिक अनियमितता भएको दावी सहित अख्तियारको इटहरी कार्यालयमा उजुरी।
0: नारायणगढ मुगलिन सड़क खण्डको खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइएको छ।
2: खहरी खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सड़क विभागबाट विषय विज्ञ बोलाइएको हो। गएको मंगलबार पटक पटक पहिरो झरेपछि करिब 8 घण्टा यहाँको सड़क आवागमनमा अवरोध पुगेको थियो। सड़क डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सड़क विभागका भू प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको हो। विज्ञ टोलीले अध्ययन गरेपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ। केही वर्ष अघि सड़क विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिलो पटक पहिरो झरेको हो। यो ठाउँ मुगलिन बजारबाट करिब 700 मिटर नारायणगढ तर्फ पर्छ। यो ठाउँमा 40 मिटर अग्लो पहाड़ रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको 30 मिटर माथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिनुभयो। करिब 20 मिटरबाट खसेको पहिरो 30 मिटर माथिसम्म पुगेको थियो। पहिरोले करिब 20 मिटर लामो भाग पुरेको थियो। घिमिरेका अनुसार खहरे खोला लगायत यो सड़कका अन्य केही ठाउँमा पनि पहिरोको उच्च जोखिम छ। पहिरो खस्ना साथ पन्छाउन कार्यालयले मुगलिन र सेती दोभानमा उपकरण राखिएको जनाएको छ।
0: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा तार भूमिगत गर्ने परियोजनाबारे छानबिन अघि बढाउनु भएको छ। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले सञ्चालक शम्भु केसीको समक्षमा 3 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा प्राविधिक, कानूनी र खरिद विज्ञ रहनेछन् भने समितिको कार्यकाल 2 महिना तोकिएको छ। प्राधिकरणका अनुसार ट्रान्सफर्मर र विद्युत मिटर खरिद तथा विभिन्न परियोजना सम्बन्धी 2 महिनामै 668 वटा उजुरी परेपछि छानबिन समिति गठन गरिएको हो। उजुरी मध्ये ट्रान्सफर्मर खरिद र एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको विद्युत तार भूमिगत गर्ने परियोजना सम्बन्धी गुनासा बढिरहेको बताइएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: सप्तरीको बोधे बरसाई नगरपालिका क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ। जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले बिहिबार राति 10 बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाएको हो। बोधे बरसाई नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्ग स्थित खड़क पुलदेखि पश्चिमतर्फ प्रीतम पुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। गृहमन्त्री सोदन गुरूङ सुनसरी घटनाका घाइतेलाई भेट्न विराटनगरका विभिन्न अस्पताल पुग्नु भएको छ। विराटनगरको विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ। तेह्रथुम सदरमुकाम म्यागलुङमा निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि बस पार्क सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
1: सदरमुकाम म्यागलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्यागलुङ 2 मा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। नौ स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुस 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्याङडुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो, तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्याङडुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
2: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, फेरोगा छ त्यो बस पार्क, र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ, त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको।
1: यातायात व्यवसायी सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
3: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ कुनामा भयो तल साइडमा कुनै, हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहीँ ठिक लाग्छ किनकि तपाईँतिरबाट अब सेन्टर पर्ने भएर।
1: पुरानो बस पार्क भन्दा करिब 2 किलोमिटर दक्षिण रहेको नयाँ बस पार्क सम्म पुग्ने सड़क साँघुरो छ। करिब 6 मिटर चौडाइको कच्ची सड़कमा 2 वटा सवारी एकै पटक क्रस हुन सक्ने पर्याप्त ठाउँ छैन। वर्षायाममा सड़क खेलाम्या हुने भएकाले सवारी आवात जावात समेत सहज छैन। बस पार्क सञ्चालन र मरमत सम्भारको जिम्मेवारी स्थानीय तहको भए पनि यसतर्फ म्याङडुङ नगरपालिकाले ध्यान नदिएको म्याङडुङ 2 का विश्वराज तुम्बाङफे बताउनुहुन्छ।
4: त्यो बनिसके पछाडि त स्थानीय सरकारले त्यहाँ गाडी पुर्याउनु पर्ने हो नि त, चासो किन नदिया हो, उसैले नै अब बाटो बनाउनु पर्ने होला, बाटोको कारणले पनि हुन सक्छ होइन।
1: यद्यपि नगर प्रमुख संजय कुमार तुम्बाङफेका अनुसार बस पार्क सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाइएको र बस पार्क सम्म पुग्ने सड़क मरमत गरी दशैंपछि भने नियमित सञ्चालन गर्ने तयारी भइरहेको छ।
5: ठेगा लगाउने ऐन पासमा त्यस पछाडि ठेगा लगाएर दशैंदेखि चाहिँ त्यसलाई चाहिँ पर बस पार्कमा जाने बसको लागि पनि बाटो बनिनु पर्ने भएको हुनाले त्यो सञ्चालन नभएको दशैं अगाडि त्यो पिच रोड पनि बनिसक्छ, त्यस पछाडि बस पार्क सञ्चालन।
0: अफगान युद्धको बेला बेलायती सेनासँग काम गरेका हजारौं अफगान नागरिक 2022 मा रक्षा मन्त्रालयबाट भएको डेटा चोहावटका कारण लामो समयसम्म सुरक्षाको जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ। बेलायतको रक्षा समितिले गरेको अनुसन्धानमा अफगान पुनस्थापना कार्यक्रमका लागि आवेदन दिएका व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक हुनुमा अनुमान गर्न सकिने प्रणालीगत असफलता देखिएको छ। समितिका अनुसार यो घटनाले तालिबानबाट खतरा सामना गरिरहेका अफगान आवेदकको सुरक्षा झन कमजोर बनाएको थियो। थप टोम
6: In response to this database breach leaking personal details of those hoping to flee Taliban rule, hundreds of millions of pounds was then spent to resettle many of those in danger. Much of the fallout only publicly revealed last year once a super injunction had been lifted. Chair of the Defence Committee, Tandesi, said public trust has been damaged.
7: For nearly 2 years,

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसमा बढ्दो तनाव र असहज बन्दै गएको सुरक्षा अवस्थाबारे मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गर्नुभएको छ। तनाव न्यूनीकरण, साम्प्रदायिक सद्भाव कायम राख्ने उपाय तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे दलहरूसँग परामर्श गर्नुभएको हो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिंसात्मक गतिविधिमा संलग्नमाथि कानूनी कार्यवाही गर्न तथा मधेसको अवस्था सामान्य बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायतका अन्य मधेस केन्द्रित दलका नेताहरू सहभागी थिए। प्रधानमन्त्री बालिन शाहले सुनसरी घटनापछि पूर्वी तराई मधेसका जिल्लामा देखिएको समस्याबारे देशवासीका नाममा सम्बोधन गर्नुभएको छ। परिस्थिति सामान्य बनाउने र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहको भिडियो सम्बोधन फेसबुक मार्फत सार्वजनिक भएको हो।
1: घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दछु।
0: हुलाक सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यसहित सरकारले स्मार्ट हुलाक कार्यक्रम अघि बढाएको छ।
2: परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई डिजिटल सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने योजना अन्तर्गत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र र स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्याउने व्यवस्था विस्तार भइरहेको छ। सरकारको 100 दिने शासकीय सुधार कार्यसूची र वार्षिक नीति तथा कार्यक्रम अनुसार देशभरका हुलाक कार्यालयलाई क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण गर्न लागि हुलाक विभागले जनाएको छ। पहिलो चरणमा 50 वटा हुलाक कार्यालयलाई स्मार्ट बनाउने तयारी भइरहेको छ भने त्यसका लागि डिजिटल प्रणाली, ट्र्याकिङ सुविधा र विद्युतीय भुक्तानीको व्यवस्था गरिनेछ। हुलाक विभागका अनुसार पछिल्लो 4 महिनामा 2,37,000 भन्दा बढ़ी राहदानी जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको छ। त्यसमध्ये 76 जिल्लाका हुलाक कार्यालय मार्फत करिब 7,885 राहदानी सेवाग्राहीको घर सम्म पुर्याइएको छ। त्यस्तै 8,81,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र यातायात कार्यालयसम्म पुर्याइएको र 7 जिल्लामा 1,000 भन्दा बढ़ी अनुमति पत्र घर दैलोमै वितरण गरिएको विभागले जनाएको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालय संघको सहकार्यमा शैक्षिक प्रमाणपत्र तथा अस्पतालबाट स्वास्थ्य परीक्षणका नमूना पनि हुलाक मार्फत ढुवानी गर्न थालिएको छ। हुलाक विभागले स्मार्ट हुलाक मार्फत नागरिकलाई सहज, छरितो र भरपर्दो सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
0: अब खबर फटाफट।
3: उच्च अदालत वीरगंजको वार्षिक प्रगति गएको वर्ष दिनमा आएका 8,200 मुद्दा मध्ये 5,800 छिनोफानो, अझै 2,400 मुद्दा फर्सियोट हुन बाँकी। भक्तपुरमा केन्द्रीय कार्यालय राखेको म्याग्दीको शिवशेखर सहकारीका थप 56 जना साना बचतकर्ताको रकम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पहलमा फिर्ता। यो सहकारीबाट हालसम्म 1,400 बचतकर्ताले रकम फिर्ता पाए। नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्यविवरण जब डिस्क्रिप्सन लेख्नुपर्ने, गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अरू सुविधाबारे दुई पक्षबीच भएका सम्झौता प्रमाणीकरण गराउनुपर्ने। गएको वर्ष दिनमा जिल्ला प्रशासन झापाबाट 378 जनालाई आमाको नामबाट वंशजको नागरिकता,
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सिराहाको गोल बजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवाको मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक पेशराज रिजालको समक्षमा मधेस प्रदेश प्रहरी निरीक्षक एस राज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहने गरी छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गर्न कार्यदेश दिइएको धनुषाका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। समितिलाई घटना सम्बन्धी तथ्य संकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। सुनसरीको कप्तानगंजमा भएको घटनाका घाइतेलाई भेट्न विराटनगर पुगेका दुई मन्त्रीलाई प्रदर्शनकारीले नाराबाजी गरेका छन्। घाइतेलाई भेट्न गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो। प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारवाही गर्नुपर्ने लगायतका माग राख्दै चर्को नाराबाजी गरेका थिए। गोलीकाण्डको छानबिनको माग गरेका स्थानीयले गृहमन्त्री सुदन गुरूङको राजीनामा मागेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले मधेसमा बढ्दो तनाव र असहज बन्दै गएको सुरक्षा अवस्थाबारे मधेस केन्द्रित दलका नेताहरूसँग छलफल गर्नुभएको छ। तनाव न्यूनीकरण, साम्प्रदायिक सद्भाव कायम राख्ने उपाय तथा सरकारले तत्काल चाल्नुपर्ने कदमबारे दलहरूसँग परामर्श गर्नुभएको हो। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिंसात्मक गतिविधिमा संलग्नमाथि कानूनी कारवाही गर्न तथा मधेसको अवस्था सामान्य बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायत अन्य मधेस केन्द्रित दलका नेताहरू सहभागी थिए। नारायणगढ मुगलिन सड़क खण्डको खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइएको छ।
1: खहरी खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सड़क विभागबाट विषय विज्ञ बोलाइएको हो। गएको मंगलबार पटक पटक पहिरो झरेपछि करिब 8 घण्टा यहाँको सड़क आवागमनमा अवरोध पुगेको थियो। सड़क डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नयाँ ठाउँमा पहिरो झरेपछि सड़क विभागका भू प्राविधिकलाई स्थलगत अध्ययनका लागि बोलाइएको हो। विज्ञ टोलीले अध्ययन गरेपछि के गर्ने भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ। केही वर्ष अघि सड़क विस्तारका क्रममा भित्तो काटिएको ठाउँमा पहिलो पटक पहिरो झरेको हो। यो ठाउँ मुगलिन बजारबाट करिब 700 मिटर नारायणगढ़ तर्फ पर्छ। यो ठाउँमा 40 मिटर अग्लो पहाड रहेको जनाउँदै इन्जिनियर घिमिरेले त्यसको 30 मिटर माथिसम्म चट्टान र त्योभन्दा माथि माटो रहेको जानकारी दिनुभयो। करिब 20 मिटरबाट खसेको पहिरो 30 मिटर माथिसम्म पुगेको थियो। पहिरोले करिब 20 मिटर लामो भाग पुरेको थियो। घिमिरेका अनुसार खहरे खोला लगायत यो सड़कका अन्य केही ठाउँमा पनि पहिरोको उच्च जोखिम छ। पहिरो खस्ना साथ 55 कार्यालयले मुगलिन र सेती दोभानमा उपकरण राखिएको जनाएको छ।
0: 13 थुम सदरमुकाम म्यागलुङमा निर्माण सम्पन्न भएको 2 वर्ष बितिसक्दा पनि बस पार्क सञ्चालनमा आउन सकेको छैन। बबिता राईको रिपोर्ट।
2: सदरमुकाम म्यागलुङ बजारको साँघुरो बस पार्कलाई व्यवस्थित बनाउन म्यागलुङ 2 मा नयाँ बस पार्क निर्माण गरिएको छ। प्रदेश सरकारको ₹7,53,00,000 लागतमा अपाङ्ग मैत्री शौचालय, टर्मिनल भवन, बस विश्राम सेट, पहुँच मार्ग, आरसीसी क्षेत्र र गार्ड हाउस सहितको बस पार्क निर्माण गरिएको हो। आशिष आशीर्वाद जेबीले विक्रम सम्बत 2076 साल असार महिनामा सम्झौता गरी 2081 साल असार महिनामा निर्माण सम्पन्न गरेको थियो। 9 स्थानीयले दान गरेको 10 रोपनी जग्गामा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटा मार्फत बस पार्क निर्माण भएको हो। गत पुस 8 गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस पार्क उद्घाटन गर्दै पूर्वाधार विकास कार्यालय तिरथुमले म्यागलुङ नगरपालिकालाई बस पार्क हस्तान्तरण गरेको थियो। तर उद्घाटनकै दिन पुगेका सवारी बाहेक त्यस यता बस पार्क सुनसान छ। म्यागलुङ 10 तम्फुलाका लाल कुमार पयाङ्गो लिम्बु।
3: पार्क नपर्ने ठाउँमा जबरजस्त बस पार्क बनाइयो। त्यो बस पार्क बनाउँदाखेरि राज्य कोषबाट ठुलो लगानी भएको छ, केरोगा छ त्यो बस पार्क। र त्यो बस पार्क सम्पन्न भए पनि अहिले त्यहाँ स्याल र चरा मुसा हिँड्ने ठाउँ मात्रै भएको छ, न त मान्छे जान्छ न एउटा गाडी जान्छ। त्यसले गर्दा यो राष्ट्रको सम्पत्ति दुरुपयोग भएको छ।
2: यातायात व्यवसाय सरोज तामाङका अनुसार बस पार्क बजारदेखि टाढा र पायक नपर्ने स्थानमा भएकाले सवारी सञ्चालन गर्न कठिन भएको हो।
4: तल त तपाईँको मान्छेहरू कोही पुग्न सक्ने ठाउँ पनि त भएन नि त, एकान्त अब ठाउँ तुलामा भयो तल साइडमा पनि। हामीलाई चाहिँ अब बस पार्क चाहिँ यहाँ ठिक लाग्छ।
5: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: private sponsors' investment in competitions.
1: तराई मधेसमा फैलिदै गएको विषय परिस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सरको आलोचना गरेका छन्। मुलुकलाई अभिभावकको भूमिका दिन नसकेको भन्दै उनीहरूले विदा लिन समेत सुझाव दिएका छन्।
2: जेएनजी विद्रोहमा युवा मारिएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै बालेन्द्र शाहले सन्तान नहुनेलाई अरूको सन्तानको के माया हुने भन्दै निकृष्ट भाषाले प्रहार गर्नुभएको थियो। कांग्रेस सांसद बासना थापाले त्यो बेला काठमाडौँका मेयर शाहको स्टेटस आज बैठकमा साभार गर्दै प्रश्न उठाउनु भएको छ।
3: हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु झर्ने गृह मन्त्री पनि मौन हुनुहुन्छ। आज एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? कि तपाईँले लगाएको कालो चस्माको मृत्यु र पीड़ाको रंग पनि फरक फरक देखिन्छ र?
2: एमाले सचेतक पद्मा अरियालले पनि जेएनजी विद्रोहको घटना सम्झाउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई विदा हुन सुझाव दिनु भएको छ।
4: काठमाडौँमा गोली चल्दा, काठमाडौँमा मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही लिनु पर्छ भन्दै फुनामा बस्नु पर्छ भने, राजीनामा दिनु पर्छ भने, आज सुनसरीमा गोली चल्दा र सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिन पर्छ कि पर्दैन, फुना बस्न पर्छ कि पर्दैन?
2: श्रम संस्कृति पार्टीका आर्यन राईले मुलुक सम्हाल्न नसके हात उठाउन प्रधानमन्त्रीलाई सुझाव दिनु भएको छ।
5: अहिले लुकेर बस्ने अवस्था होइन, मैले सक्दिन भन्छ पाइन्छ, काम बिगार्नुको सट्टोमा सक्दिन भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था भने हाठोडाई हुन्छ, त्यो पाइन्छ। कोही न कोहीले देश लिड गरेर जाँल, तर यो ढङ्गले अभिभावक बिन भनेर देश चलाउनु पाइन्न। कि त निस्किनु पर्यो, कि त सक्दिन भनेर हाठाउनु पर्यो।
2: विषम परिस्थितिमा समेत प्रधानमन्त्री शाह सामाजिक सञ्जालमै सीमित बनेको भन्दै राप्रपा सांसद खुशबु ओलीले आक्रोश पोख्नु भएको छ।
6: यो समस्याको समाधान प्राविधिक उपायबाट होइन, राजनीतिक उपायबाट मात्र सम्भव छ भन्ने कुरा आइसक्यो। तर सरकार कहाँ छ? प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा? के यही हो जिम्मेवारी? प्रधानमन्त्रीज्यूले आफ्नो फेसबुकको प्रशासन प्रणाली मार्फत गोली प्रहारबाट ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियो? र प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिन बिना उहाँले आफ्नो फेसबुकको शासन प्रणालीमा कसरी भन्न सक्नुहुन्छ? के यही हो परिपक्वता प्रधानमन्त्रीज्यूको?
2: नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले अहंकार नदेखाउन प्रधानमन्त्रीलाई सुझाव दिनु भएको छ।
7: नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ। ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ। लोकतन्त्रको निम्ति झण्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्या होला? मलाई अनौठो लाग्छ। केले रोक्या उहाँलाई? आफ्नै अहंकारले रोक्या हो कि? म पर्याप्त छु, मलाई कोही चाहिँदैन भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो।
1: गैर आवासीय नेपाली संघ एनआरएनएले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ। संघका अध्यक्ष डाक्टर होमराज शर्माले विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिलाई सामान्य बनाई नागरिकको जीवधनको सुरक्षा सुनिश्चित गर्न सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड़ दिनुभएको छ। विज्ञप्तिमा शान्ति सुरक्षा र विश्वास पुनस्थापित गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय र सम्पूर्ण सरकारवालालाई वाद संयम सहकार्य र आपसी समझदारीका माध्यमबाट अघि बढ्न अनुरोध गरिएको छ। मधेस केन्द्रित चार दलले संयम र सद्भाव कायम गर्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। जसपा नेपालका महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, जनमतका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समीम अन्सारी र संविधान सभा सदस्य रामकुमार शर्माले हात बुदे विज्ञप्ति जारी गर्नुभएको हो। उदयपुरको कटारी 3 एकै परिवारका 203 जना खोलामा डुबेर मृत्यु भएको छ। उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार 7 र 11 वर्षीय दाजुभाइ र निजहरूकै 8 वर्षीय नातेदारको ज्यान गएको हो। बालक बेपत्ता भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीको संयुक्त टोलीले खहरे खोलामा पौडी खेले क्रममा 3 जनालाई डुबेको अवस्थामा फेला पारेको हो। उपचारको लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले साँझ 3 जनालाई मृत घोषणा गरेको।

你的出没人

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।

अख्तियारले कपिलवस्तुको सुदोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन आईएमएस अपरेटर सुरेश काहार विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा 5 लाख जम्मा भएको पुष्टि भएपछि विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2079-80 को

0: स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी तत्कालीन एमआईएस अपरेटर कहारलाई दिएको थियो। सो कार्यक्रम सञ्चालनका लागि गाउँपालिकासँग सम्झौता गरी 6 लाख पेस्की लिएको र उक्त रकम खातामा आएलगत्तै त्यसमध्ये 5 लाख उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिएको आयोगले जनाएको छ। लिइएको पेस्की रकमबाट तोकिएको कार्यक्रममा खर्च नगरी घुस र रिश्वतका रूपमा उपाध्यक्ष चौधरीलाई उपलब्ध गराइएको आरोप लागेको छ। आयोगले उनीहरू विरूद्ध 5 लाख बिगो कायम गरी कैद, बिगो बमोजिम जरिवाना तथा घुस स्वरूप लिएको रकम जफतको माग दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ। नेपाल उद्योग परिसंघले पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति चासो व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेको छ। परिसंघले नेपाल सदियौंदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक भएकाले त्यसलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। परिसंघले समस्या, असन्तुष्टि र विवादको समाधान संवाद र वार्ता मार्फत खोजिनुपर्ने उल्लेख गर्दै आन्दोलन, हिंसा र द्वन्दका माध्यमबाट समाधान नहुने भएकाले सबै पक्षलाई संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा मुलुकमा शान्ति, सामाजिक र धार्मिक सहिष्णुता जोगाउन आग्रह गरेको छ। परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले रोजगारी, उत्पादन र समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने जनाएको छ। आन्दोलनका क्रममा जनधनको क्षति हुनका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार पसल बन्द गराउने तथा लुटपाट जस्ता घटनाप्रति दुःख चिन्ता व्यक्त गर्दै आम नागरिक र उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति गराउन नेपाल सरकारसँग माग गरेको हो। सरकारले अहिलेसम्म 14 वटा स्थानीय तहबाट नापी तथा मालपोत सम्बन्धी सेवा दिन थालेको छ। शुरूमा कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा शुरू भएको थियो। त्यसपछि हालसम्म झापाको शिव सत्ताक्षी नगरपालिका, उदयपुरको चौदन्नीगढ़ी नगरपालिका, काभ्रेपलाञ्चोको भुम्लु र रोशी गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, दैलेखको भगवती माई गाउँपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका, कैलालीको धनगढ़ी उपमहानगरपालिका, चितौनको कालिका नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, सराईको ईश्वरपुर नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र दोलखाको बैतेश्वर नगरपालिका गरी 14 स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी सेवा शुरू भएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजना अन्तर्गत सेवा सञ्चालनमा ल्याइएको हो। मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत सेवा विस्तार भइरहेको छ। स्थानीय तहबाटै सेवा पाउन थालेपछि नागरिकले जग्गा प्रशासन सम्बन्धी कामका लागि जिल्ला सदरमुकाम, मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइएको छ।
1: खहरी खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि सड़क विभागबाट विषय विज्ञ बोलाइएको हो। गएको मंगलबार पटक पटक पहिरो झरेपछि करिब 8 घण्टा यहाँको सड़क आवागमनमा अवरोध पुगेको थियो। सड़क डिभिजन कार्यालय चितवनका इन्जिनियर।
0: अहिलेसम्मका खबरहरू, नमस्कार।

आज साउन 15 खीर खाने दिन। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार देमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा बौद्धिक शास्त्रमा वर्णन गरिएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्ह सभा 1 बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसै गरी राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी